0: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं कौनैन हैदर। वजीर खारजा डॉक्टर एस जय शंकर ने भूटान के तरक्याती मकासद और तरजीहात के लिए भारत की मदद के मौकिफ को दोहराया। दोनों मुल्कों ने दो तरफा तआवुन और बाहमी अहमियत के मामलात का जायजा लिया। हिंदुस्तान एरोनॉटिक्स लिमिटेड आज बेंगलुरु में वजीर दिफा राजनाथ सिंह की मौजूदगी में भारतीय फजाइया को LCA तेजस और HTT-40 तरबियती तैयारे सौंपेगा। रेलवे के महकमे ने महाराष्ट्र में मुकुटबन और गढ़चांदोर के दरमियान नई रेल लाइन की तामीर के लिए 493 करोड़ रुपए के प्रोजेक्ट को मंजूरी दी है। हिफाजती दस्तों ने जम्मू कश्मीर के उधमपुर जिले में ऑपरेशन सोहन के तहत दो जैश दहशतगर्दों को मार गिराया। आलमी दर्जा बंदी की एजेंसी मूडीज ने रवां माली साल के लिए अपनी पेशगोई में भारत की असल GDP शरह तरक्की के अंदाजे में इजाफा करके इसे 7% बताया है। और जापान में भारत की टैगबॉल खिलाड़ी क्यूजे डिसोजा, जिन्होंने पहली बार एशियाई गेम्स में हिस्सा लिया है, सेमीफाइनल में दाखिल हो गई हैं। अब खबरें तफसील से। वजीर खारजा डॉक्टर एस जय शंकर ने भूटान के तरक्याती मकासद और तरजीहात के तई भारत की तरफ से मदद के अज़्म को दोहराया है। 16 से 18 सितंबर तक भूटान के अपने सरकारी दौरे में डॉक्टर जयशंकर और भूटान के उनके हममनसब लियोम्पो DN धोंगेल ने दो तरफा तआवुन के तमाम पहलुओं, नीज दो तरफा अहमियत के हामिल इलाकाई और बैन अल-अक़वामी उमूर का जायजा लिया। दोनों रहनुमाओं ने खसूसी और कसीर जहती भारत भूटान शराकत दारी को मजबूत बनाने के अमल में की गई पेशरफ्त को सराहा। पेश है एक रिपोर्ट।
1: डॉक्टर जयशंकर और भूटान के उनके हममनसब ने कई तरक्याती प्रोजेक्टों का मुश्तरका तौर पर इफ्तिताह और आगाज किया। भारत ने 54 से ज्यादा इलेक्ट्रिक गाड़ियां भी भूटान हुकूमत के हवाले की हैं। वजीर मौसूफ ने 500 किलोवाट के लुनाना पन बिजली प्रोजेक्ट का संग बुनियाद भी रखा। मीटिंग के दौरान दोनों रहनुमाओं ने मार्च 2024 की तवानाई शराकत दारी के मुश्तरका विजन पर अमल दरामद के बारे में इत्मीनान का इजहार किया। दोनों वजीरों ने भूटान में तवानाई के प्रोजेक्टों के लिए 4,000 करोड़ रुपए के किस्तवार रियायती कर्जे से मुतालिक माहदे पर दस्तखत किए जाने का भी खैर मकदम किया। उन्होंने भूटान में पनबिजली प्रोजेक्टों में भारतीय कंपनियों की सरगर्मियों का भी खैर मकदम किया। अंकित कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असलम बेग।
0: वज़रा ने UPI पर मबनी सहूलत का भी खैर मकदम किया, जिससे भूटान के बाशिंदे मोबाइल ऐप्स का इस्तेमाल करते हुए भारत में डिजिटल अदायगियां कर सकेंगे। डॉक्टर जयशंकर ने अपने दौरे में भूटान के शाह जिगमे खेसर नामगेल वांगचुक और भूटान के वजीर आजम DT तोबगे से भी मुलाकात की। मरकजी वजीर दिफा राजनाथ सिंह आज बेंगलुरु में भारतीय फजाइया और पवन हंस को HAL प्लेटफॉर्म सौंपने की तकरीब में शिरकत करेंगे। हवाबाजी से मुतालिक सरकारी शोबे की मसनूआत साज कंपनी HAL भारतीय फजाइया को दो LCA-FOC तरबियती तैयारे, पवन हंस को अगले दौर के 4 ध्रुव हेलीकॉप्टर्स और भारतीय फजाइया को पहला HTT-40 बुनियादी तरबियती तैयारा हवाले करेंगे। 16 LCA जंगजू तैयारों और FOC बनावट वाले दो सीटों वाले 4 तैयारों से मुतालिक एक मुआहदा 2010 में किया गया था। HAL का मंसूबा है कि वो 2033-34 तक भारतीय फजाइया को दो सीटों वाले 29 MK-1A LCA तैयारे सौंप देगा। भारतीय रेलवे ने जनूबी सेंट्रल रेलवे में आदिलाबाद के मुकुटबन और गढ़चांदोर के दरमियान तकरीबन 38 किलोमीटर की नई रेल लाइन की तामीर के लिए 493 करोड़ रुपए मालियत के प्रोजेक्ट को मंजूरी दी है। रेलवे की वजारत ने कहा कि नई रेल लाइन एक मुख्तसर और ज्यादा मौसर रास्ता फराहम करेगी, जिससे सफर के फासले, नकलो हमल का वक्त और मुतालिका अखराजात में कमी आएगी। इससे मौजूदा वर्धा मानिकगढ़ सेक्शन पर ट्रैफिक का दबाव कम करने के लिए एक मुतबादल रास्ता भी फराहम होगा और माल बरदार ट्रेनों की आमद रफ्त को बेहतर बनाने में भी मदद मिलेगी। भारतीय रेलवे ने महाराष्ट्र में चौक करजात रेलवे सेक्शन को डबल लाइन करने के लिए भी मंजूरी दी है, जिसकी लागत 497 करोड़ रुपए है। ये कदम रेलवे की गुंजाइश बढ़ाने और महाराष्ट्र में ट्रेनों की आमद रफ्त को बेहतर बनाने के लिए उठाया गया है। रेलवे की वजारत ने कहा कि चौक करजात सेक्शन पनवेल चौक करजात रूट का हिस्सा है, जो मुसाफिर और माल बरदार दोनों की आमद रफ्त के लिए एक अहम राहदारी है। اقلیتی امور کے وزیر کرن ریجیجو نے شہریوں سے اپیل کی ہے کہ وہ ایک خوشحال، مستحکم اور ترقی یافتہ بھارت کی تعمیر کے تئیں خود کو وقف کریں۔ انہوں نے یہ بات وزیر اعظم نریندر مودی کے یوم پیدائش کے موقع پر نئی دلی میں سیوا سنکلپ ابھیان سے خطاب کے دوران کہی۔ جناب ریجیجو نے کہا کہ بھارت نے بنیادی ڈھانچے، کنیکٹیویٹی اور خوراک کی یقینی فراہمی کے سلسلے میں قابل ذکر تبدیلیوں کا مشاہدہ کیا ہے۔ وزیر موصوف نے کہا کہ بھارت میں وزیر اعظم مودی کی قیادت میں یکسر تبدیلی رونما ہوئی ہے۔ وزیر موصوف نے کہا کہ اقلیتی امور کی وزارت اس بات کو یقینی بنا رہی ہے کہ اس کی اسکیموں کے فائدے اقلیتی طبقوں تک دیانتداری کے ساتھ پہنچیں۔ انہوں نے بتایا کہ 80 کروڑ سے زیادہ لوگ اناج اور دیگر لازمی اشیاء مفت حاصل کر رہے ہیں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ شمالی فوجی کمانڈر لیفٹیننٹ جنرل پرتیک شرما نے ادھم پور کے مجالتا میں آپریشن سوہن کے تحت جیش کے 2 دہشت گردوں کو کامیابی کے ساتھ مار گرانے کے لیے وائٹ نائٹ کور کی ستائش کی۔ لیفٹیننٹ جنرل پرتیک شرما نے اس آپریشن میں وائٹ نائٹ کور کی تیز رفتار، درست اور پیشہ ورانہ کارروائی کی تعریف کی۔ آکاشوانی جموں کے ہمارے نامہ نگار نے بتایا کہ یہ آپریشن خفیہ جانکاری کی بنیاد پر جموں کشمیر پولیس اور سی آر پی ایف کے قریبی تال میل سے چلایا گیا تھا، جس سے انسداد دہشت گردی کے سلسلے میں ایجنسیوں کے درمیان مشترکہ تال میل کی مضبوطی کا اظہار ہوتا ہے۔ غیر ملکی عطیات کے ضابطوں میں ترمیم کے بل سے متعلق مشترکہ پارلیمانی کمیٹی کی پہلی میٹنگ آج نئی دلی میں منعقد ہوگی۔ یہ کمیٹی بل کی شقوں کے بارے میں وزارت داخلہ کے نمائندوں سے جانکاری حاصل کرے گی۔ پارلیمنٹ کے دونوں ایوانوں میں غیر ملکی عطیات کے ضابطوں میں ترمیم کے 2026 کے اس بل کو 12 اگست کو منظوری دی تھی اور اسے مزید جانچ پڑتال کے لیے ایک مشترکہ پارلیمانی کمیٹی کے حوالے کر دیا تھا۔ اس بل میں غیر ملکی عطیات سے متعلق 2010 کے قانون میں اس مقصد سے ترمیم کی بات کہی گئی ہے کہ غیر ملکی عطیات کا استعمال مزید شفافیت اور جواب دہی کے ساتھ کیا جائے۔ دفاعی عملے کے سربراہ جنرل دھیرج سیٹھ نے روس کے اپنے 3 روزہ سرکاری دورے کے تحت روس کی زمینی افواج کے ہیڈ کوارٹر کا دورہ کیا۔ اس رابطے میں فوجی اشتراک کو مستحکم کرنے اور تربیتی رابطوں کو وسعت دینے پر توجہ مرکوز کی گئی۔ دونوں ملکوں کی افواج کے درمیان صلاحیت سازی کو مضبوط کرنے پر بھی توجہ دی گئی۔ اپنی آمد پر جنرل دھیرج سیٹھ کو رسمی گارڈ آف آنر پیش کیا گیا۔ عالمی درجہ بندی کی ایجنسی موڈیز نے رواں مالی سال کے لیے اپنی پیش گوئی میں بھارت کی اصل جی ڈی پی شرح ترقی کے اندازے میں اضافہ کر کے اسے 7% بتایا ہے، جبکہ پہلے کی پیش گوئی میں رواں مالی سال کے لیے یہ شرح 6% بتائی گئی تھی۔ ایجنسی نے بتایا کہ پیش گوئی میں کیے گئے اس اضافے سے مغربی ایشیا میں تنازع کے پس منظر میں عالمی معاشی بحران کے باوجود بھارتی معیشت کی مضبوطی کا پتہ چلتا ہے۔ ایجنسی نے امید ظاہر کی ہے کہ بھارت G20 کی دیگر سبھی معیشتوں کے مقابلے تیز تر ترقی کرتا رہے گا۔ موڈیز نے کہا کہ بھارت کی اصل جی ڈی پی کی شرح ترقی 2026 کے پہلے نصف میں سال بسال 8.2% تک پہنچ گئی ہے، جبکہ 2025 میں یہ 7.3% تھی۔ بھارتی ٹیک بال کی ڈیبیو کرنے والی کھلاڑی کمسی جوکم ڈسوزا نے آج صبح خواتین کے سنگلز میں 2 کامیابی حاصل کر کے جاپان میں جاری آئیچی ناگویا ایشیائی گیمز کے سیمی فائنل میں جگہ بنا لی ہے۔ کمسی جوکم نے گروپ اے میچ میں جاپان کی یوینا ساکاموتو کے خلاف شاندار واپسی کرتے ہوئے سخت مقابلے میں 2-1 سے کامیابی حاصل کی۔ اس کے بعد بھارتی کھلاڑی نے کمبوڈیائی کو ایم یین ڈی وائی کو گروپ اے میچ میں 2-0 سے شکست دی۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بھوٹان کے ترقیاتی مقاصد اور ترجیحات کے لیے بھارت کی مدد کے موقف کو دہرایا۔ دونوں ملکوں نے 2 طرفہ تعاون اور باہمی اہمیت کے معاملات کا جائزہ لیا۔ ہندوستان ایرونوٹکس لمیٹڈ آج بنگلورو میں وزیر دفاع راجناتھ سنگھ کی موجودگی میں بھارتی فضائیہ کو LCA تیجس اور ST-40 تربیتی طیارے سونپے گا۔ ریلوے کے محکمے نے مہاراشٹر میں مکٹبن اور گڑھ چاندور کے درمیان نئی ریل لائن کی تعمیر کے لیے 493 کروڑ روپے کے پروجیکٹ کو منظوری دی ہے۔ حفاظتی دستوں نے جموں کشمیر کے ادھم پور ضلع میں آپریشن سوہن کے تحت 2 جیش دہشت گردوں کو مار گرایا۔ عالمی درجہ بندی کی ایجنسی موڈیز نے رواں مالی سال کے لیے اپنی پیش گوئی میں بھارت کی اصل جی ڈی پی شرح ترقی کے اندازے میں اضافہ کر کے اسے 7% بتایا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
2: Good afternoon. This is Akashvani and I am Valsa Williams with the Midday News. The headlines. External Affairs Minister Dr. S. Jaishankar reaffirms India's support for Bhutan's developmental goals and priorities. Both countries review bilateral cooperation and issues of mutual importance. Hindustan Aeronautics Limited to hand over LCA Tejas and HTT-40 trainer aircraft to Indian Air Force in the presence of Defence Minister Rajnath Singh in Bengaluru today. Railways approve 493 crore rupee project for construction of new rail line between Mukundban and Gadchandur in Maharashtra. Security forces kill two Jaish terrorists under Operation Sohan in Udhampur district of Jammu and Kashmir. Global ratings agency Moody's raises India's real GDP growth to 7% for current financial year. And Indian tech ball debutant Quimsy Joaquim D'Souza storms into semi-finals of Asian Games in Japan. External Affairs Minister Dr. S. Jaishankar has reaffirmed India's support for Bhutan's developmental goals and priorities. During his official visit to Bhutan from the 16th to the 18th of September, Dr. Jaishankar and his Bhutanese counterpart, Leonpo Diendhungyul, reviewed all aspects of bilateral cooperation besides regional and international issues of mutual importance. The two sides appreciated the progress in strengthening the special and multifaceted India-Bhutan partnership. A report.
3: Dr. Jaishankar and his Bhutanese counterpart jointly inaugurated and launched several development projects. These included the 65-bedded Gyaltsuyan Jetsun Pema Mother and Child Hospital in Mongar, the Jagannath Bridge on the Samudrup Jongkhar Prasigang Highway, and the transfer of 43 Jersey cows from India to the National Cattle Breeding Center in Bumthang, Bhutan. India also handed over 54 electric vehicles to the Bhutanese government. The ministers also laid the foundation stone for the 500 kilowatt Lunana hydropower project. During the meeting, the two sides also expressed satisfaction at the implementation of the joint vision on energy partnership of March 2024 and recalled the recent strides in the energy cooperation, including the inauguration of the 1020 megawatt Punasungchu 2 hydroelectric project. It also includes signing of its tariff protocol and the resumption of dam construction of 1200 megawatt Punasungchu 1 hydroelectric project. Both the ministers also welcomed the signing of the agreement on concessional line of credit of 4000 crore rupees for energy projects in Bhutan. They also welcomed the active engagement of Indian companies in hydropower projects in Bhutan, adding dynamism to the existing energy cooperation. Ankit Kumar, Akashvani News, Delhi.
2: The ministers also welcomed the operationalization of a UPI-based facility enabling Bhutanese nationals to make digital payments in India using Bhutanese mobile applications. During his visit, Dr. Jaishankar called on the King of Bhutan, Jigme Khesar Namgyel Wangchuk, and Bhutanese Prime Minister Dasho Chering Tobge. India and Nepal discussed measures to facilitate greater market access for products of both countries. The Ministry of Commerce and Industry in a statement said during the two-day meeting of